0: सुन है आज भाडागाडी युवा समूहको आज बसेको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेका छौँ, ठिक छ होइन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
2: अनि जो नाचे पनि नाच्ने त हो नि,
1: तै नाच न त त्यसो
2: भए भए तै नाच,
1: उहाँले भनिसक्नु तै नाच
0: होइन होइन हल्ला नगर। अब के गर्ने भनेपछि तिमीले म गाउने होइन, उनीहरू चाहिँ नाच्छ, अब यही अनुसार चाहिँ अब साँच हुनुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गरेरै आउनु हुन्छ, ठिक छ नि?
1: ठिक छ होइन,
0: ठिक छ हिरे
3: दिलमा आएर म नाच्न पर्ने।

0: ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिनमा यसलाई छोड्न जाने लस्करे, म पनि लागेँ।
1: ए हल्ला नगर दाई।